0: अपना शहर अपना घर मठियारी और मठियारी की आवाज
1: GFM 91.6।
2: It's 3 p.m. This time check is brought to you by
3: Fakiri Neem Prickly Heat Soap.
4: Jildi allergy aur kharish ke liye mufeed hai.
3: Fakiri Neem Prickly Heat Soap.
4: Har acche store se naam lekar talab kijiye.
5: Ab aap sunenge GFM Network par KTN News.
6: Brought to you by
7: Sona Yulia Granular Mitti.
8: वफाकी घरों वजीर मोहसिन नकवी जे ईरानी सदर मसूद पज़िशान सां तेहरान में ईरानी सदर सदर ताईं पहुचायो ऐं पाकिस्तान सऊदी ऐं तुर्किया विच में थियल मके दिफ़ाई मुआहिदे बाबति बि आगाह कयो। खिते में जारी छिकताण जे ख़ात्मे जे हवाले सां बि तफ़सीली ॻाल्हियूं कयूं वयूं। ॿिन्ही अॻवाननि मौजूदा सूरतहाल में राब्तनि में रहण ते बि इतफ़ाक़ कयो।
9: Well, it's only up to Secret Service. I just follow what they'd like to do. So I go by Secret Service and the military. They wanted me to go in a different flight, a different plane, equal safety, but they wanted me to do it, so I do it. I do what they say. I guess there was a threat out there. I didn't really ask them much about it. I get a lot of threats.
8: अमेरिकी सदर डोनाल्ड ट्रंप तुर्किया में थियल नेटो इजलास बाद जहाज तब्दील करे सफर करण जी तस्दीक करे छॾी। मीडिया सां ॻाल्हाईंदे डोनाल्ड ट्रंप चयो त मूंखे घणो ख़तरो आहे, तुर्किया मां वापसीअ ते ॿिए जहाज में सफ़र कयो हो। ॿिए जहाज में सफ़र जो फ़ैसिलो सीक्रेट सर्विस ऐं फ़ौज जे मशवरे ते कयो हो। ईरान ते भरोसो नाहे, लगातार कूड़ ॻाल्हाए रहियो आहे। ईरान सां मामला ठीक हली रहिया आहिनि। आबना हरमुस ते अमेरिका जो कंट्रोल मुकमिल आहे। अमेरिकी फ़ौज असांजे उमीदनि खां बि वधीक कमज़ोर निकिती। अमेरिका सां जंग में वधीक तजुर्बो हासिल कयो आहे, जेको मुस्तक़बिल जे जंगी हिकमत अमले लाइ अहम साबित थी सघे थो। पासदारनि इनकलाब जे कमांडर जे सलाहकार मोहम्मद रज़ा चयो आहे त अमेरिका सां जंग जेतिरी डिघी थींदी, तजुर्बो वधीक हासिल थींदो। सूबा ठाहिण सां मुल्क टुटंदो न पर वधीक मज़बूत थींदो आहे। हिन वक़्त मुल्क में नवनि सूबनि जो ठहण ज़रूरी आहे। इस्लामाबाद में तकलीफ़ खे ख़िताब कंदे वफ़ाकी वज़ीर मुस्तफ़ा कमाल चयो त सूबनि जी ॻाल्हि ते इज़त ऐं गैरत जी ॻाल्हि थींदी आहे। गटर में किरी ॿार जे मरण ते गैरत छो नाहे जागंदी। वफ़ाक हर साल 8,884 अरब सूबनि खे ॾींदो आहे। समूरी रक़म सूबनि जे चइनि वॾनि वज़ीरनि खे मिली वेंदी आहे। यूसीज़ ताईं फंड्स पहुचण जो को बि निज़ाम नाहे। पंजाब, सिंध, बलोचिस्तान ऐं केपीके जे केतिरनि ई मुल्कनि खां वॾा आहिनि। जॾहिं पाकिस्तान जी आबादी 3,70,00,000 हुई त सूबा 4 ठाहिया हुआ। हाणे आबादी 26,50,000 आहे, पोइ बि 4 सूबा आहिनि। पिंडी वाके जी शफ़ाफ़ जांच थी रही आहे। मुल्क खे अदम इस्तक़ाम जो शिकार थियण न ॾींदासीं। पीटीआई जी नफ़रत इंतिशार सबब कल ऐं 9 मई वारो वाकियो थियो। मुमकती वज़ीर तलाल चौधरी चयो आहे त पिंडी वाके में मुलविस शख़्स खे ज़हनी मरीज़ करार ॾेई वाके खां फ़रार नथो थी सघिजे। शख़्स ज़हनी मरीज़ हो त हुन पंहिंजे घर भातियुनि ते हमिलो छो न कयो। इंतिशारी सबब पीटीआई पाण खे ई माइनस करे रही आहे। हिन क़िस्म जी सियासत नथी हली सघे। सिंध हाई कोर्ट में 3 एडिशनल जजिस हलफ खणी वरितो। सिंध हाई कोर्ट जे चीफ जस्टिस जस्टिस ज़फ़र अहमद राजपूत एडिशनल जजिस खे हलफ खणायो। जस्टिस मोहम्मद हुमायूं खान, जस्टिस सुरेश कुमार ऐं जस्टिस शाहनवाज़ मेमण हलफ खयो। हलफ बरदारी जी तकरीब में जजिस ऐं सीनियर वकील शरीक थिया। सभिनी खे पंहिंजी ज़िमेवारी समझणी पवंदी, मसलनि जो गॾिजी हल कढणो पवंदो। पुलिस एहतसाब जो सख़्त निज़ाम आहे। 27,000 अहलकारनि ऐं आफ़िसरनि खे सज़ाऊं बि ॾिनियूं आहिनि। कराची में सिंध बार काउंसिल खे ख़िताब कंदे IG सिंध जावेद आलम ओडो चयो त पुलिस खे कंहिंसां बि ज़ाती मसलो नाहे हूंदो, राब्तनि में रहणु घुर्जे, कानून जे दायरे में कम करणु घुर्जे, वकीलनि खे थाणनि जो घेराव न करणु घुर्जे, सोच ऐं रवैये खे तब्दील करणो पवंदो। پنجاب میں پیپلز پارٹی کشمیر کے ضلع نائب صدر سمیت 3 جنا قتل. پی پی کشمیر جو نائب صدر عالمگیر کوش، سندس عزیز معشو کوش، ناظم کوش پنجاب کے علاقے دینو شاہ میں ہتھیار بندن قتل کیا. وارسن جو چوڑا ہے تو عالمگیر کوش سندس ساتھی پنجاب کے احمد پور تھانے کی حد بوئے وارڈ میں یاسین کے گھر میں ترسل ہوا. ہتھیار بندن حملوں کرے کھین قتل کیا. ٹنی جنن کے قتل کردڑ جوابدارن کے گرفتار کیا وے.
5: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز.
1: مٹیاری کے ہو تو آواز بھی مٹیاری کی ہے. سنتے رہو جی اے ایف ایم 91.6.
6: جدید ٹیکنالوجی سے تیار کیل اعلیٰ معیار جو سونا یوریا جو موتی جڑو دانو چھٹائی کرنے میں آسان بے نائٹروجن کے دیر تائیں دستیابی کرے فصل کے اجاب شاندار. سونا یوریا گرینولر مٹی جو مان ودھائے.
10: سونا صحت کامیابی اسکیم کے تحت کارڈ کو اسکریچ کریں اور پائیں بے شمار قیمتی انعامات. سونا صحت کامیابی اسکیم کے تحت سونا کی جدید اور زیادہ افادیت والی کھادے خریدیں اور پائیں بے شمار قیمتی انعامات.
0: اپنا شہر اپنا گھر مٹیاری اور مٹیاری کی آواز
4: جی ایف ایم 91.6.